कार्यक्रम र शेष गीतके सुनुन सिनेमा कटक अडौं गीतके गाइछन् सत्यजित प्रधान गीत लेखिछन् अरूण मन्त्री आर संगीत दैछन् प्रेम आनन्द।